नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यो नकुमारी शर्माबाट। प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्विडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार डिग्री कमान्डर ग्रेट क्रस प्रदान गरिएको छ। द्विपक्षीय सम्बन्ध र दूरदर्शी नेतृत्वमा उत्कृष्ट योगदानको कदर गर्दै श्री मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो। यो प्रधानमन्त्रीको 31औं अन्तर्राष्ट्रिय सम्मान हो। हिजो दुई दिने भ्रमणमा स्विडेन गइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले राति गोथेनबर्गमा प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग छलफलमा भाग लिनुभएको थियो। प्रतिनिधि स्तर बैठकमा दुवै नेताहरूले भारत स्विडेन सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्दै द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा सर्वोन्नति गर्ने सहमत गर्नुभएको थियो। उहाँहरूले व्यापार र लगानी, प्रतिनिधि र नवप्रवर्तन, अन्तरिक्ष उन्नत प्रविधि, रक्षा र सुरक्षा, साना तथा नयाँ मजला उद्यम, अनुसन्धान र जनसम्पर्कमा क्षेत्रमा सहयोग दृढता पार्ने बारेमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच राष्ट्रिय भ्रमणको चौथो चरणका लागि आज नर्वे जानुभएको छ र तीसरो भारत नर्डिक सम्मेलन र द्विपाक्षिक वार्तामा भाग लिनुभएको छ। गम्भीर प्रदूषण समस्या सृजना गर्ने ठोस फोहोर व्यवस्थापना नियमावली सन् 2026 लागू गर्न राज्य सरकारले राज्यका प्रत्येक जिल्लाका आयुक्तहरूलाई निर्देश दिएको छ। सर्वोच्च अदालतले परिवेश सुरक्षा ऐनको अधीन जिल्ला आयुक्तहरूलाई ठोस फोहोर व्यवस्था नियमित लागू गर्न दिएको राय पछाडि मुख्य सचिव डाक्टर रवि कोटाले जिल्ला आयुक्तहरूलाई एउटा निर्देश जारी गर्नुभएको थियो। जुबिन गर्गको मृत्युका आरोपी शेखर ज्योति गोस्वामीले दायर गरेको जमानत निर्देशनको सुनवाई आज न्यायाधीश शर्मिला भुइँयाको फर्स्ट ट्रेक अदालतले गरेको छ। विशेष अनुसन्धान टोली एसआइटीले जुबिन गर्गको सङ्गीतकार शेखर ज्योति गोस्वामीलाई गत वर्ष अक्टोबर 2 सिङ्गापुरमा उनको रहस्यमय मृत्युको सम्बन्धमा पक्राउ पारेका थिए। त्यसबेलादेखि हाफलङ सब जेलमा रहेका अभियुक्तले हालै जमानतका लागि अदालतमा अपिल गरिरहेका छन्। राज्यमा एनडिए सरकारको तीसरो कार्यक्रममा 1250 वर्ग किलोमिटर माटो दखलमुक्त गर्नलाई सरकार प्रतिश्रुतिबद्ध छ भन्दै मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सामाजिक सञ्चारमा उल्लेख गर्दै इतिमध्ये प्रारम्भिक प्रक्रिया चलाइरहेको छ भन्दै जान्न दिनुभएको छ। कङ्ग्रेस नेता भिडी साथीसनले आज केरलमको मुख्यमन्त्रीको पदमा शपथनामा लिनुभएको छ। श्री साथीसनले उहाँको शपथनामा अघि नै हिजो बेलुकी 21 युडिएफ मन्त्रीसभा घोषणा गर्नुभएको थियो। यो मन्त्रीसभामा 14 पहिलो पटकका लागि मन्त्री परिषदको दायित्व ग्रहण गरेका छन्। राज्यपाल राजेन्द्र आर्लेकारको मन्त्री तालिका अर्पण गर्दै श्री साथीसनले युडिएफको सबै सदस्यलाई एकचोटि शपथ ग्रहण गर्ने छन् भन्दै उल्लेख गर्नुभएको छ। उल्लेख छ कि राज्यमा कङ्ग्रेसले मुख्यमन्त्री पद लगायत 11 मन्त्रीपद पाएपछि इन्डियन युनियन मुस्लिम लिगले 5 मन्त्रीपद पाएका छन्। सन् 2025 राष्ट्रिय पञ्चायत पुरस्कार नगाउँ जिल्लाको कठियातली विकास क्षेत्र अन्तर्गत दीनदयाल उपाध्याय पञ्चायत निरन्तर र विकास पुरस्कार र नानाजी देशमुखले सर्वोत्तम पञ्चायत पुरस्कार प्राप्त गरेका छन्। आउँदो 3 जुनमा पञ्चायती राज मन्त्रालयले नयाँ दिल्लीमा आयोजित हुने कार्यक्रममा पुरस्कार प्रदान गर्नेछन्। उल्लेख छ कि 1245 परिवार बसोबास गरेका पञ्चायतको जनसङ्ख्या 6032 छन्। पञ्चायतको सभानेत्री उमुमा साकिनको नेतृत्वमा पञ्चायतले धेरै कार्यसूची ग्रहण गर्दै राष्ट्रिय पर्यायमा स्वीकृति प्राप्त गर्न सक्षम भएका छन्। आइपिएल क्रिकेट प्रतियोगितामा गत बेलुकी दिल्लीको अरुण जेटली स्टेडियममा अनुष्ठित एउटा खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 5 हराएको छ। दिल्ली क्यापिटल्सले 194 रनको लक्ष्यले खेल सुरु गर्दै 19 ओभरमा 2 बलमा 5 विकेटले

निर्धारित लक्ष्यमा पुगेको छ। दलको भई केएलएन राहुलले 56 रन बनाएका छन्। यसअघि प्रतियोगितामा हिजो बेलुकी धर्मशालामा अनुष्ठित अर्को खेलमा रोयल च्यालेन्ज बेङ्गलोरले पन्जाब किङ्सलाई 23 रनले हराएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पूरा भयो।

0: सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा र योना कुमारी शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछौँ आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ज साथै 101.6 मेगाहर्जमा। सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा स्वागत छ र समय यस बेला दिउँसोको 3:22 भइसकेको छ।
1: कार्यक्रममा अब सुन्नुहोस् रोजगार समाचार।
0: रोजगार समाचार पढ्दैछु दीपामणि शर्माले। युनियन ब्याङ्क अफ इन्डियामा रिक्त भएका 1,865 एप्रिएन्टिक पदको निम्ति आवेदन मागिएको छ। असमका प्रार्थीका निम्ति पदका संख्या छ 29। प्रार्थी स्नातक हुनुपर्दछ, उमेर 20 वर्षदेखि 28 वर्षभित्र हुनुपर्दछ। प्रशिक्षणको समयमा गाउँ अञ्चलका शाखामा मासिक 15,000 रुपियाँ र नगर अञ्चलका शाखामा मासिक 18,000 रुपियाँ गरेर र महानगर अञ्चलका शाखामा मासिक 20,000 रुपियाँ गरी जलपानी दिइनेछ। विस्तृत जानकारीको निम्ति आवेदनको निम्ति प्रार्थीले युनियन ब्याङ्क अफ इन्डियाको वेबसाइट हेर्न सक्नेछन्। आवेदनको अन्तिम मिति आगामी 19 मे। रिजर्भ ब्याङ्क अफ इन्डियामा रिक्त भएका 60 पदको निम्ति आवेदन मागिएको छ। अफिसर इन ग्रेड बी जेनेरलका 40 पद, प्रार्थी कम्तीको पनि स्नातक हुनुपर्दछ। अफिसर इन ग्रेड बीका डिइपिआरका 10 पद, प्रार्थी इकोनोमिक्स, फाइनेन्स अथवा यसकासँग जडित कुनै एउटा विषयमा एमए अथवा एमएससी हुनुपर्दछ। अफिसर इन ग्रेड बी डिएसआइएम का 10 पद, प्रार्थी स्टेटिस्टिक्स, मैथमेटिक्स, मैथमेटिकल स्टेटिस्टिक्स, एप्लाइड स्टेटिस्टिक्स र इकोनोमिक्स अथवा इन्फर्मेसन विषयमा डिग्री रहेको हुनुपर्दछ। पदहरूको मासिक वेतन 78,450 साथै 1,481 छ, साथै अरू बोनसहरू रहनेछ। उमेर 30 वर्षदेखिभित्र हुनुपर्छ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ आरबिआई ओआरजी.in

0: यो वेबसाइटमा हेर्न सक्ने छन्। रोजगार समाचार यति नै हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, कार्यक्रममा अब आउनुहोस् त, सुनौ वार्ताको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत सफ्टवेयर इन्जिनियरिङको स्कोपहरू अर्थात् सफ्टवेयर इन्जिनियरिङको दायराहरू यस शीर्षकमा आउनुहोस् त, सुनौ यो वार्ता। वार्ताकार हुनुहुन्छ
1: हिजो आज यदि हामीले हाम्रो देशमा हेर्नु हो भने इन्जिनियरिङ स्टुडेन्टहरू सफ्टवेयर इन्जिनियरिङको विभिन्न फिल्डमा आफ्नो करियर सुरु गर्न खोजेको देखिन्छ। आखिर यस्तो किन देख्न पाइएको हो र यस क्षेत्रमा करियर स्कोप कस्तो के हुनसक्छ, त्यसबारे आज हामी चर्चा गर्नेछौँ। भारतमा प्रायःजसो सबैले नै नारायण मूर्ति र अजिम प्रेमजीवको नाम त सुनेकै छौँ। नारायण मूर्तिको कुरा गर्दा उहाँलाई त फादर अफ आइटी सेक्टर भनेर पनि जानिन्छ, जसले इन्फोसिस जस्तो सफ्टवेयर कम्पनीको स्थापना गरेका थिए र उनको वर्तमान नेटवर्थ हेर्नु हो भने 1.9 बिलियन छ उहाँको नेटवर्थ। त्यसै गरी अजिम प्रेमजी पनि एकजना नामी दामी भारतीय व्यवसायी हुन् जो विप्रो लिमिटेड जस्तो कम्पनीको फाउन्डर चेयरपर्सन थिए। यी दुवैजना आजको दिनमा भारतीय आइटी सेक्टरका उज्जवल ताराका रूपमा चम्किरहेको देख्न पाइन्छ। यदि तपाईँ पनि यिनीहरू जस्तै सफ्टवेयर इन्जिनियरिङमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने तपाईँलाई सफ्टवेयर इन्जिनियरिङ सम्बन्धी एजुकेसनल क्वालिफिकेसन हासिल गर्नु चाहिँ आवश्यक छ र यसको लागि तपाईँलाई टेक्नोलोजी, म्याथमेटिक्स र कम्प्युटर्सको साथसाथै टेक्नोलोजिकल, एनालिटिकल र लोजिकल सेन्समा पनि माहिर हुनुपर्छ। आउनुहोस् हामी अब भारतमा सफ्टवेयर इन्जिनियरिङको करियर अप्सनका साथै सफ्टवेयर इन्जिनियरिङको विभिन्न फिल्डहरू र एजुकेसनल क्वालिफिकेसनको बारेमा चर्चा गरौँ, ताकि अब यहीँ रहेर एकजना सफ्टवेयर इन्जिनियरको रूपमा करियर बनाउन हजुरको लागि केही सहायता हुन सकोस्। सफ्टवेयर इन्जिनियरिङ आखिर के हो? यो कम्प्युटरकै एउटा ब्रान्च भन्न सकिन्छ, जसमा कम्प्युटर सिस्टम र सफ्टवेयर सहित विभिन्न एप्लिकेसन निर्माण र विकासको सम्बन्धमा काम गरिन्छ। सफ्टवेयर इन्जिनियरले कम्प्युटर साइन्स, इन्जिनियरिङ र म्याथमेटिक्सको प्रिन्सिपलको सफ्टवेयर सिस्टमको डिजाइन, विकास र टेस्टको लागि एप्लाई गर्छन्, ताकि कम्प्युटरले विभिन्न जटिलभन्दा जटिल कामहरू पनि सजिलै गर्न सक्छ। सफ्टवेयर इन्जिनियरहरूले सफ्टवेयरको डिजाइन र डेभलपमेन्ट सम्बन्धी कामहरू गर्छन् र यसकै कतिपय महत्त्वपूर्ण कामहरू यस प्रकार छन्, जस्तो कि सफ्टवेयर डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर टेस्टिङ, सफ्टवेयर मेन्टेनेन्स, सफ्टवेयर इन्जिनियरिङ म्यानेजमेन्ट, सफ्टवेयर कन्फिगरेसन म्यानेजमेन्ट, सफ्टवेयर डेभलपमेन्ट प्रोसेस, सफ्टवेयर क्वालिटी चेक इत्यादि। सफ्टवेयर इन्जिनियरिङ एउटा बहुमुखी फिल्ड हो, जसमा कम्प्युटर आधारित एप्लिकेसनहरूको डेभलपमेन्टको विभिन्न एस्पेक्ट सम्बन्धी कार्यहरू सामिल छन्। सफ्टवेयर इन्जिनियरिङको फिल्डमा चारवटा प्रमुख स्पेसियलाइजेसनहरू छन्, स्पेसियलाइजेसन एरिया। यसमा सर्वप्रथम त हामी भन्न सक्छौँ एप्लिकेसन डेभलपमेन्ट। यसमा प्रब्लम सल्भिङ र नन वेब आधारित सफ्टवेयर डेभलपमेन्टको अध्ययन जावा जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजको सहायताले गर्ने गरिन्छ। सिस्टम डेभलपमेन्ट, यसमा चाहिँ एप्लिकेसन डेभलपमेन्टको सपोर्टको लागि डिजाइनिङ र कोडिङको कामहरू गरिने गरिन्छ, जसमा सी तथा सी प्लस प्लस जस्तो कोडिङ ल्याङ्ग्वेजको व्यवहार हुन्छ। वेब डेभलपमेन्ट, वेब डेभलपमेन्ट चाहिँ सबैभन्दा लोकप्रिय र धेरैले रुचाउने अप्सन्सहरूमध्ये एक हो र यसको सहायताले कुनै पनि वेब ब्राउजरमा काम गर्ने सफ्टवेयरहरूको निर्माणको काम गरिन्छ। यसको लागि पनि विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै पिएचपी, जाभास्क्रिप्ट र एचटिएमएल जस्ता ल्याङ्ग्वेजहरूको पनि व्यवहार गरिन्छ। एम्बेडेड सिस्टम डेभलपमेन्ट, यसको तहत